0: سامعین ابھی آپ گلزار کی لکھی غزل سن رہے تھے بھوپیندر اور سریش واٹکر کی آواز میں. اسی کے ساتھ ہمارے اردو پروگرام انجمن کا وقت یہیں ختم ہوتا ہے. زرنی فاطمہ کو دیجیے اجازت. خدا حافظ.
1: میڈیم ویو 231.5 میٹر ارتھات 1296 کلو ہرٹز پر یہ آکاشوانی کا دربھنگا کیندر ہے. श्रोताओं, हमारे स्टूडियो की घड़ी में दिन के 10 बज रहे हैं और ये समय है फिल्म संगीत का, तो आनंद लीजिए फिल्म संगीत का. कार्यक्रम का पहला गीत हमने लिया है फिल्म मिलन से, मुकेश एवं लता मंगेशकर की आवाज़ों में. गीत आनंद बख्शी का और संगीत दिया है लक्ष्मीकांत प्यारेलाल ने.